अनेक मर मर जन्म ते बिन बूझे सब वाद जोनी भरम ते जिनको भय दयाल तिन साधु संग भया अमृत।